0: आरजे महविश खान के साथ सिर्फ एफएम 107 पर दिल से देसी।
1: एफएम 107 टाइम चेक। टाइम चेक। Assalamualaikum and good morning. आप सुन रहे हैं समर मॉर्निंग विद आरजे महविश। मैं आ गई हूँ यहाँ पे, 6:00 हो गए 2 मिनट, मेरा आपका साथ रहने वाला है 9 बजे तक। जी तो समर मॉर्निंग में आज क्या क्या होगा ये मैं आपको बताऊंगी, लेकिन उससे पहले आप लोग अपनी खैर खैरियत बताएं। उम्मीद है कि आप लोग बिल्कुल ठीक ठाक होंगे, खुशपाश होंगे, मज़े में होंगे। सुबह का एक अच्छा सा आगाज हो चुका होगा। कुछ लोग वैसे स्टिल सो रहे होंगे, क्योंकि बहुत सी मतलब जगहों पे तो ना बच्चों की छुट्टियां हो गई हैं, तो जिन माँ बाप की ड्यूटी होती है कि वो अपने बच्चों को पिक एंड ड्रॉप करते हैं, तो इस वक्त उनके लिए थोड़ा सा मतलब आराम का टाइम है कि सही है, बच्चों को तो नहीं छोड़ना, 9 बजे तक उठ के चले जाएंगे। तो बहुत से पेरेंट्स होंगे, कुछ लोग गायब भी हैं, तो थोड़ा दरियाफ्त किया मैंने उनसे, तो उनके ही पता चला कि रीज़न ये है कि बच्चों की छुट्टियां हो गई हैं। तो ये वाला सीन जो है ना, ये होता है कि जब बच्चों की छुट्टियाँ हो जाती हैं तो माँ बाप भी थोड़ा मतलब मेंटली रिलैक्स फील करते हैं। तो खैर आज मेरे भी बच्चों का तकरीबन कह सकते हैं कि आखिरी मतलब जो है ना दिन है अभी समर ब्रेक से पहले, तो फिर उसके बाद इंशाल्लाह ताला समर ब्रेक शुरू हो जाएंगी। तो काफ़ी मतलब एक वाकई रिलैक्सेशन मिल जाती है, क्योंकि स्कूल आना जाना, बीच में 10,000 उससे रिलेटेड काम होते हैं, तो ये है कि बच्चे घर पे होते हैं तो थोड़ा सा ज़रा सुकून होता है कि चलो अल्हम्दुलिल्लाह मतलब अब घर पे हैं, सुकून से थोड़ा सा वो भी रेस्ट करेंगे। बहुत ज़रूरत होती है कि बच्चे जो है ना, इतनी लंबी लंबी टाइमिंग्स हैं वाकई बच्चों की, मेरे तो सोच के रहम आ रहा होता है। और हमारा इतना ज़्यादा नहीं हुआ करता था, क्योंकि हमारा स्कूल शुरू होता था 8:30 बजे और उस पर फिर ज़्यादा से ज़्यादा 1 बजे तक छुट्टी हो जाती थी, लेकिन अब तो मतलब 7 बजे स्कूल शुरू होता है और तकरीबन 2:45 बजे मतलब ऑफ होता है, और उसके बाद घर आते आते इतना टाइम हो जाता है। तो आजकल के बच्चे वाकई मतलब जो है बहुत ज़्यादा सफ़र कर रहे हैं, मतलब बहुत ही कुछ हार्ड वर्क कर रहे हैं। और मेरे अपने बेटे का ये कहना होता है कि भाई हम लोग जो है ना शुरू से कॉर्पोरेट लाइफ के लिए हमें तैयार किया जा रहा है। तो सीरियसली ऐसे ही है कि हमारी मतलब जो बच्चे हैं ना, उन लोगों की ज़िंदगी बिल्कुल ऐसी है जैसे हम जॉब कर रहे हैं, तो यही वाला सीन है। खैर जी, बच्चों की छुट्टियाँ हो रही हैं, कुछ लोगों की हो गई हैं, तो वो काफ़ी रिलैक्स होंगे और रिलैक्स करें भी, बच्चों को भी रिलैक्स करने दें। कुछ कोर्सेज वगैरह करवाने तो करवाएं, लेकिन उससे हटकर ज़रा मतलब थोड़ा सा मतलब रिलैक्सेशन टाइम जो है ना वो रहना चाहिए। इंजॉय करें, बच्चों को स्विमिंग करने दें, कुछ और इस तरह की एक्टिविटीज़ हैं वो करने दें, कलरिंग पेंटिंग ये वो, मतलब जिसमें थोड़ा सा मतलब कुछ हटकर हो, रूटीन से हटकर हो। तो खैर जी ये सीन है। अब ट्रैफिक भी मुझे थोड़ी सी नस्बतन कम ही नज़र आई है आज भी, और अंदाज़ा हो रहा है उससे कि ज़्यादातर लोग सो रहे होंगे। खैर जुड़ गए उनको सुबह खैर। और इसके साथ ही हमने जो तहरीर शुरू करनी होती है अपने शो में, तो वो करते हैं, क्योंकि फिर असकार का टाइम हो जाएगा, तो उसके बाद फिर इंशाल्लाह और बातें हम कंटिन्यू करेंगे। अच्छा जी, आज जो चीज़ मैं आपके लिए लेकर आई हूँ वो है दुआ से रिलेटेड। और आप जानते हैं कि इंसान की ज़िंदगी, कोई इंसान ऐसा नहीं है जो ये दावा कर सके कि मुझे किसी चीज़ की हाजत नहीं होती, मुझे जो है ना कोई ज़रूरत नहीं पड़ती। तो ये इंसान की ज़िंदगी है जिसमें आजमाइशें भी आती हैं, ज़रूरतें भी आती हैं, और फिर उसको किसी ना किसी चीज़ की हाजत भी होती है। और जब भी कोई मुश्किल वक्त आता है तो इंसान कुदरती तौर पर अपने खालिक की तरफ रुजू करता ही करता है, मुतवज्जो होता ही होता है और दुआ के लिए हाथ उठाता है, चाहे उसका ताल्लुक किसी भी मज़हब से हो, लेकिन पुकारता वो उस अल्लाह ही को है। लेकिन इस्लाम हमें सिर्फ दुआ मांगना ही नहीं सिखाता, बल्कि साथ ही दुआ मांगने के आदाब और उसकी कबूलियत के जो कुछ सीक्रेट्स हैं वो भी हमें बताता है, वो रास्ते भी बताता है। तो कुरान करीम के मुताले से मालूम होता है कि दुआ मांगने से पहले अगर आप कोई नेकी कर लें तो वो नेकी बारगाहे इलाही में एक बेहतरीन वसीला बन जाती है और दुआ की कबूलियत के इम्कानात को बेहद बढ़ा देती है। हज़रत मूसा अलैहिस्सलाम की ज़िंदगी का एक बहुत ही खूबसूरत और ईमान अफरोज़ वाक़िया यकीनन हम सब लोगों ने पढ़ा है, लेकिन आज इसी की थोड़ी सी मतलब याद दहानी कर लेते हैं, क्योंकि इसमें बहुत ही एक अजीम हिकमत का सबक है जो कि सूरह अल-क़सस में तफसील से बयान किया गया है। जब हज़रत मूसा अलैहिस्सलाम फिरौन के ज़ुल्म व सितम से बचने के लिए मिस्र से हिजरत करके मदीन पहुँचे, तो वो शदीद जिस्मानी थकन, भूख, मुसाफरत की सोबतों का शिकार थे। उनके पास ना रहने को घर था, ना खाने को ग़िज़ा और ना ही जान पहचान का कोई आसरा। इस कस्मा परसी के आलम में वो मदीन के एक कुएँ के पास पहुँचे। कुएँ पे चरवाहों का एक हजूम था जो अपने अपने जानवरों को वहाँ पर पानी पिला रहे थे। इसी हजूम से ज़रा फासले पर हज़रत मूसा अलैहिस्सलाम ने एक मुनफरद मंजर देखा। وہاں پہ دو نومر لڑکیاں موجود تھیں جن کے پاس ان کی بکریاں تھیں, لیکن وہ اپنے جانوروں کو روکے ہوئے ایک طرف خاموشی سے کھڑی تھیں. وہ لڑکیاں اس لیے پیچھے ہٹ کے کھڑی تھیں کیونکہ وہاں پہ دوسرے افراد موجود تھے, مرد بھی تھے جو اپنے جانوروں کو پانی پلا رہے تھے. تو وہ اپنی باری کا انتظار کر رہی تھیں تاکہ ان کا اس طرح ہجوم کا آمنا سامنا نہ ہو, اور اس سے بچنے کے لیے وہ ایک فطری ایک جو حیا ہوتی ہے اس کی ایک بہت بہترین مثال کے طور پہ وہاں پہ کھڑی ہوئی تھی. خیر جی, تو پھر جب حضرت موسیٰ علیہ السلام نے یہ دیکھا کہ اس طرح وہ لڑکیاں کافی دیر سے کھڑی ہوئی ہیں اور وہ خود انتہائی کٹھن حالات سے گزر رہے تھے, لیکن ایک سچے مومن کا دل دوسروں کی تکلیف دیکھ کے بے چین ہو جاتا ہے, تو انہوں نے اپنی پریشانیوں کو پس پشت ڈالا اور ان کے پاس جا کے پوچھا کہ وہ کیوں کھڑی ہیں. جب لڑکیوں نے اپنی مجبوری بتائی کہ ان کے والد بوڑھے ہیں اور وہ یہاں پہ انتظار کر رہی ہیں کہ جب تک یہ سب لوگ ہٹ جاتے ہیں, جب تک وہ اپنے جانوروں کو پانی نہیں پلا سکتی, تو حضرت موسیٰ علیہ السلام نے کسی صلے یا پھر کسی بھی مطلب تعریف کے جذبے سے ہٹ کر انہوں نے آگے بڑھ کے ان کی بکریاں لیں اور ہجوم کو چیرتے ہوئے انہیں پانی پلایا. اور یہ ایک ایسی نیکی تھی جو خالص تھن انسانی ہمدردی, اللہ کی رضا اور ایک کمزور کی مدد کے جذبے سے کی گئی تھی. اپنے جانوروں کو پانی پلانے کے بعد وہ لڑکیاں واپس چلی گئیں اور حضرت موسیٰ علیہ السلام ایک درخت کے سائے تلے آ کر بیٹھ گئے. وہ اب اکیلے تھے اور اس بےلوس نیکی کو سر انجام دینے کے فوراً بعد انہوں نے اپنے رب کے حضور دل کی گہرائیوں سے ایک انتہائی عاجزانہ دعا مانگی, اور وہ دعا تھی جس کا ترجمہ کچھ اس طرح سے ہے کہ اے میرے رب, جو تو جو کچھ بھی بھلائی میری طرف اتارے میں اس کا محتاج ہوں. اور یہ دعا ایک ایسی نیکی کے فوراً بعد مانگی گئی تھی جس میں کوئی دکھاوا نہیں تھا, اور اس نیکی نے اس کے وسیلے نے آسمان کے دروازے کھول دیے. اللہ تعالیٰ نے ان کی اس دعا کو اس انداز میں قبول فرمایا کہ ان لڑکیوں کے والد یعنی حضرت شعیب علیہ السلام نے حضرت موسیٰ علیہ السلام کو عزت کے ساتھ اپنے گھر بلایا, انہیں نہ صرف رہنے کے لیے ایک محفوظ چھت ملی بلکہ 10 سال کے روزگار کا بندوبست بھی ہوا, اور انہی لڑکیوں میں سے ایک لڑکی کے ساتھ ان کا نکاح بھی ہو گیا. تو اس واقعے سے یہ کیوں ہمیں بتایا گیا ہے, وہ اس لیے کہ جب ہم کہیں پریشان ہوتے ہیں تو ہمارے لیے بھی یہاں پہ بڑے اہم پیغامات ہیں. سب سے پہلے تو یہ کہ جب بھی آپ کو کوئی بہت بڑی ضرورت ہو, کوئی حاجت ہو, کوئی شدید پریشانی کا آپ شکار ہو, تو کوئی نہ کوئی نیکی جیسے کسی غریب کی مدد, کسی سائل کو کھانا کھلانا یا کسی کی پریشانی دور کرنا, ایسا کچھ کریں اور پھر اللہ تعالیٰ سے دعا مانگیں. اس کے ساتھ ہی نیکی کرتے وقت کبھی بھی بدلے کی امید نہ رکھیں بلکہ معاملہ خالص اللہ کے سپرد کر دیں. اور ساتھ ہی مطلب ایک جو چیز جو ہمیں اور سیکھنے کو ملتی ہے وہ ان لڑکیوں کا رویہ ہے کہ معاشرے میں عورتوں کے لیے کتنا ضروری ہے حیا, اور ساتھ ہی ساتھ مردوں کے لیے بھی ہے, اور خواتین کی مدد کرنا جو ہے وہ انبیاء کا طریقہ ہے. تو جب ہم اللہ کے بندوں پر رحم کرتے ہیں تو عرش والا ہم پر رحم کے فیصلے فرماتا ہے اور ہماری دعاؤں کو قبولیت کی منازل تک پہنچا دیتا ہے. تو یقیناً اس میں ہمارے لیے بہت ہی بڑا سبق ہے کہ جب بھی کبھی ہم چاہتے ہوں کہ ہماری دعا قبول ہو, جیسے حضرت موسیٰ علیہ السلام نے جیسے پہلے نیکی کی اور اس کے فوراً بعد انہوں نے دعا کی اللہ تعالیٰ سے اور اللہ تعالیٰ نے دعا قبول بھی کر دی. تو یہ چیز ہمیں ہمیشہ یاد رکھنی چاہیے کہ جب بھی کوئی ضرورت ہے, کوئی بھی پریشانی ہے, تو ہم نے ایک تو مایوس کبھی نہیں ہونا, اللہ تعالیٰ کے دروازے ہمیشہ کھلے رہتے ہیں, دعا ہمیشہ مانگنی ہے, اور اس سے پہلے ہمیں نیکیوں کا سلسلہ نہیں ترک کرنا. کیونکہ دیکھا ہے ہم نے سوسائٹی میں کہ اگر انسان مطلب نا پریشان ہوتا ہے خود تو وہ چڑچڑا بدزن اور اس طرح میرے ساتھ اچھا نہیں ہو رہا تو کسی کے ساتھ اچھا کیوں ہو, یہ والا رویہ ہو جاتا ہے. نہیں, آپ نے یہ دیکھنا ہے کہ آپ دوسرے کے ساتھ کیا اچھا کر سکتے ہیں, آپ کے ساتھ اللہ تعالیٰ پھر خود ہی اچھا کرتے ہیں. خیر جی, یہ تھی ہماری آج کی تحریر, اور اس کے ساتھ ہی ہم بڑھتے ہیں اذکار کی جانب. اذکار سنتے ہیں, واپس آتے ہیں, سنتے رہیں FM 107 دل سے دیسی.

0: माना जाता था। लव सिकनेस एक ऐसी बीमारी है जिसमें पल्स टेकिंग बहुत मुफीद साबित होता है और ये तारीखी इलाज में काफी अहमियत रखता है। लव सिकनेस एक ऐसी बीमारी है जो मेडिसिन की तारीख में हिपोक्रेट्स के जमाने से मौजूद है। यूनानी तबीबों ने इश्क को एक बीमारी समझा था जो मौत तक ले जा सकती थी। तारीखी तौर पर हमने जज्बात और एहसासात को ऐसे सोचा है जैसे वो असल में दिल से उत्पन्न होते हैं। ये रिवायत हजारों साल पुरानी है और हमारी जुबान पर अदबी विरसे को गहरा असर दे चुकी है। लव सिकनेस के हवाले से वजाहत में 100 साल के दौरान काफी तब्दीली आई है, लेकिन आज भी ये साइकेट्रिक डिसऑर्डर्स के रूप में मौजूद हो सकती है। इसका तशखीस कर पाना एक अजीम तबीब की निशानी थी। मिस्री तबीबों के इल्मी रिवायात में पल्स को दिल का अकेला दरवाजा समझा जाता था और ये कहा जाता था कि दिल हर अंगोष्ठ के जरिए अपना राज बयान करता है। इसलिए पल्स टेकिंग इसके डायग्नोसिस का मरकजी हिस्सा बना। एरासिस्ट्रेटस जो एक यूनानी तबीब था और जिसे साइकोलॉजीज का बाप कहा जाता है ने 4th सदी BC में ये दरियाफ्त की थी कि एंटियोकस जो सेलेकस के बादशाह का बेटा था अपनी सास से इश्क में मुब्तला था और इसका पता उसने उसकी पल्स देख कर चलाया। एक कहानी ये भी है कि इब्न सीना ने एक सुल्तान की वाइफ का पल्स देखकर और कुछ सवाल करके ये तशखीस की थी कि वो अपने हस्बैंड के अलावा किसी और से इश्क में मुब्तला थी। आइए अब रोशनी डालते हैं इब्न सीना और गैलन पर। ये बात पूरी तरह से जानी जाती है कि अरब्स ने अंधेरों के दौरान जब यूरोप अंधेरे में डूबा हुआ था अपनी लिखाई में जिंदगी की इल्म और हिकमत को बरकरार रखा। ये इल्म और तालीम रेनेसेंस के दौरान लैटिन में दोबारा तर्जमा हुई थी जब मॉन्क स्कॉलर्स ने इसे वापस पढ़ने और समझने का काम किया और तिब भी इससे मुस्तस्ना नहीं थी। इसलिए ये हैरत अंगेज नहीं है कि इब्न सीना के बयानात भी पल्स के हवाले से उस वक्त के ग्रीक स्कॉलर्स के बयानात से मिलते जुलते हैं, खास तौर पर गैलन के जो सदियों तक तिब्बी सोच और अमल में राज गुजर हुए। गैलन के पल्स पर दिए गए बयानात लगभग 16 सदियों तक क्लिनिकल प्रैक्टिस में राज करते रहे। उनकी पल्स पर लिखी गई किताबें कुछ खो गई हैं, लेकिन 18 किताबें जो अब तक मौजूद हैं वो असली समझी जाती हैं और उन्हें हकीकी माना जाता है। कई जर्नल आर्टिकल्स ने गैलन की पल्स के बयानात को दोबारा पेश किया है।
1: आप सुन रहे हैं साइंटिस्ट वर्ल्ड सर्वर मिर्जा के साथ ओनली ऑन FM 107 दिल से देसी।
0: तो दोस्तों, जो चीज उंगलियों से महसूस होती है उसे बयान करना जरूरी है ताकि एक सिर्फ शऊरी हिस का मतलब समझ में आए। कदीम उलूम के स्कॉलर्स अक्सर पल्स के रिद्म को जानवरों के हरकत से कंपेयर करते थे और इब्न सीना भी इसका इस्तेमाल करते थे। जैसे कि पहले जिक्र किया गया, वो इरेगुलर पल्स के रिद्म को गैजल की उड़ान से तुलना करते हैं या पल्सेस गैजलांस, और ये बात पहले गैलन ने बकरे की कुद या पल्सिस कैप्रिजन्स के नाम से बयान की थी। ऐसे पल्स के मेटाफोर्स को पढ़ना काफी दिलचस्प है, लेकिन हमारे मॉडर्न इल्म के दौर में ये अब ज्यादा मददगार नहीं है। फिर भी मॉडर्न इल्म के कॉन्टेक्स्ट में अब भी इब्न सीना की पल्स के बयानात को अजीम और इंतहाई अजीब समझा जाता है। तो दोस्तों, इब्न सीना एक ऐसे दौर का प्रोडक्ट थे जब इस्लाम दुनिया में इल्म, सकाफती और सियासी तहलका मचा रहा था। उन्होंने अरबिक जबान में एक मुकम्मल फलसफा निजाम तैयार किया। اسلامی طب کے عظیم علماء میں ابن سینا مغربی دنیا میں سب سے مشہور ہیں۔ ان کی بڑی طب کی کتاب القانون فی الطب 17ویں صدی تک عرب دنیا اور یوروپ میں اسٹینڈرڈ ٹیکسٹ بک تھی۔ وہ ایک فلسفی، ڈاکٹر، سائیکیٹرسٹ اور شاعر تھے۔ گیلن کی طرح انہوں نے اپنے کام کو ایک بڑا حصہ پلس کو دیا اور پلس کے علم میں ان کا یوگدان بہت اہم تھا۔ ایویسینا نے پلس کے علمی حوالے سے مکمل طور پر وضاحت دی، پلس لینے کا طریقہ بتایا اور مختلف حالاتوں کا پلس پر اثر درست طریقے سے ریکارڈ کیا، جیسے کہ ماحول، مریض کی جسمانی حالت اور جذباتی صورتیں جیسے غصہ، خوشی، شادی، غم اور خوف۔ گیلن کی طرح انہوں نے پلس کے 10 خصوصیات اور 50 سے زیادہ پہچاننے جانے والے پلسز کا واضح کیا۔ انہوں نے ایسے پلسز کا واضح کیا جو آج بھی ہمارے علمی جائزے میں آرٹریل اور وینٹیکرل ایریزمیاز کے مسائل کے مطابق پائے جاتے ہیں۔ ایویسینا کے مطابق وائٹل پاور، ریزسٹنس اور الاسٹیسٹی پلس کی قوت، سائز اور والیوم میں بہت اہم تھیں۔ انہوں نے ریزسٹنس اور الاسٹیسٹی کو فیزیولوجیکل طریقے سے ڈیفائن کیا۔ دوستوں، پلس کا احساس کرنا آسان، تیزی سے اور سستا ہے اور اب بھی ایک بہت فائدہ مند ڈائیگنوسٹک ٹیکنیک ہے۔ ابن سینا کے واضح کیے گئے وضاحت اور کانسیپٹس آج بھی ہماری ماڈرن علم اور الیکٹرو سائیکالوجی کے بنیادی اصول ہیں۔ یہ بالکل ممکن نہیں کہ آج کے ڈاکٹرز ابن سینا کے دور میں جو پلس کے کریکٹرسٹکس اتنی تفصیل سے بیان کرتے ہیں ان کو ایک بار میں محسوس کر سکیں، لیکن پھر بھی ان کے جو دور میں بیماری میں پلس کے حوالے سے مشاہدات تھے وہ آج بھی بالکل ویلڈ ہیں۔ حالانکہ کئی مغربی تاریخ دان یہ سمجھتے ہیں کہ عرب صرف یونانی تحقیقات کو اختیار کرنے والے تھے، مگر یہ انکار نہیں کیا جا سکتا کہ اسلامک فلسفیان، سائنٹسٹ اور ڈاکٹرز نے اپنی پرانی تحقیقات کے مطابق اپنی نظریات اور حکمت شامل کی۔ انہوں نے حصہ لیا اور نئے علم میں اپنی اوریجنل کنٹریبیوشنز کی، چاہے وہ میتھمیٹکس، ایسٹرونومی، فزکس، الکیمی، آپٹکس، فارمکالوجی یا طب ہو۔ ابن سینا گیلن کے مطابق تھے، لیکن انہوں نے کافی پہچانے اور نئی کنٹریبیوشنز دیے۔ تاریخی دان یہ مانتے ہیں کہ وہ اپنے دور کے ایک عظیم سوچنے والے اور طب کے علماء میں سے ایک تھے۔ انہیں اپنے دور کا پرنس آف فزیشنز کہا جاتا ہے۔ تو دوستوں، اسی کے ساتھ پروگرام سائنٹسٹ ورلڈ کا یہ ایپیسوڈ اختتام کو پہنچتا ہے۔ انشاءاللہ اگلے ہفتے ہم مزید دوسرے سائنٹسٹ اور ان کی دلچسپ تاریخ کو تلاش کریں گے جو ہماری نالج میں بھی مزید اضافہ کرے گی۔ اگر آپ نے ہمیں سوشل میڈیا میں ابھی تک فالو نہیں کیا ہے تو ہم انسٹاگرام، فیس بک، ایکس، یوٹیوب، ٹک ٹاک پر صرف اور صرف آپ کے لیے حاضر خدمت ہیں۔ ہینڈل ہمارا اسی نام سے، FM 107۔ سو دس از سرور مرزا سائننگ آف۔ سنتے اور دیکھتے رہیے FM 107، دل سے دیسی۔ گاڑیوں کے درمیان سیف ڈسٹینس مینٹین کرنا روڈ پر ہر فرد کی سیفٹی کے لیے بہت ضروری ہے۔ ہمیشہ اتنی جگہ ضرور چھوڑیں کہ اگر آگے والی گاڑی اچانک رک جائے تو آپ کے پاس ریئیکٹ کرنے کا وقت ہو۔ یاد رکھیں، ایکسیڈنٹس کو اوائڈ کرنے کا سب سے بہترین طریقہ یہ ہے کہ آپ اپنی سپیڈ اور ڈسٹینس دونوں کنٹرول میں رکھیں۔ اکثر حادثے اسی وجہ سے ہوتے ہیں کہ ڈرائیورز گاڑیوں کے درمیان محفوظ فاصلہ نہیں رکھتے۔ آپ کی ریسپانسیبل ڈرائیونگ بیہیویئر صرف آپ کی ہی نہیں بلکہ دوسروں کی جان بچانے میں بھی مددگار ثابت ہوتی ہے۔ فاسٹ ٹریفک اور ہائی وے پر یہ اور بھی زیادہ اہم ہو جاتا ہے۔ سڈن اسٹاپس اور ایمرجنسیز کسی بھی وقت ہو سکتی ہیں، اس لیے ہمیشہ محفوظ فاصلہ رکھنا ضروری ہے۔ ڈرائیو سیفلی، کیونکہ آپ کی سیفٹی صرف آپ کی نہیں روڈ پر ہر شخص کی ذمہ داری بھی ہے۔ मिनिस्ट्री ऑफ इंटीरियर के मुताबिक ट्रैफिक रूल्स को एहतियात से फॉलो करना ही एक अच्छे ड्राइवर की पहचान है। तो अगली दफा जब आप ड्राइव करें तो याद रखिए, फासला जरूरी है। FM 107 आपकी और आपकी फैमिलीज की हिफाजत की ख्वाहिश करता है।
1: जिंदगी हर रोज नई कहानियां लिखती है, कभी वर्क प्लेस के बिजी दिन, तो कभी मॉल की भीड़ में छोटी सी मुलाकात, और कभी सफर के दौरान वो पहली मुलाकात जो बन जाती है याद, और ये यादें ही देती हैं हमें सुकून और एक खूबसूरत सा एस्केप अपनी बिजी लाइफ से। तो आइए और इस सफर का हिस्सा बनिए। प्रोग्राम दोहा डायरीज विद आरजे सरवर मिर्जा। हर प्रोग्राम में होंगे एक गेस्ट जिनके पास है एक कहानी, एक एहसास, उनकी जबानी। हर सैटरडे शाम 7:15 ओनली ऑन FM 107 दिल से देसी। दोहा डायरीज, जहां हर कहानी बनेगी यादगार।
2: सेहत की बात हो तो एतमाद चाहिए माहिरीन की राय पर। माहिरीन की राय पर लीजिए, हाजिर है आपके लिए प्रोग्राम हेल्थ गाइड। हेल्थ गाइड, जहां आपके सवालात के मिलेंगे मुस्तनद जवाबात। स्पेशलिस्ट और कंसल्टेंट डॉक्टर्स करेंगे रहनुमाई, बीमारियों की पहचान से लेकर इलाज और एहतियात तक। इलाज और एहतियात तक सुनिए हर वेंसडे बुध की रात 8 बजे हेल्थ गाइड डॉक्टर फौजिया शफीक के साथ ओनली ऑन FM 107 दिल से देसी। दिल से देसी, याद रखिए सेहत ही है सबसे बड़ी दौलत।
3: Number one hits music station. Anytime, anywhere.
4: Yes, anytime, anywhere.
3: कभी भी और कहीं भी आप सुन सकते हैं FM 107. Log into our website urduradio.qa or download the app QMC now.

0: ताकत की पोजीशन से वापस आने की कोशिश कर रहा है। उन्होंने दावा किया कि यूक्रेनी हमलों का मैदान जंग की सूरत हाल पर कोई असर नहीं पड़ रहा। वाज़ह रहे कि 2022 के मौसम बहार में जंग के आगाज़ के चंद हफ्तों बाद तुर्की के शहर इस्तांबुल में रूस और यूक्रेन के दरमियान मुज़ाकरात हुए थे। इन मुज़ाकरात के दौरान दोनों फरीकों ने तनाज़ा ख़त्म करने के लिए एक इब्तदाई माहदे के मसौदे पर बातचीत की थी। गज़ा की वजारत समाजी तरक्की के मुताबिक 2023 में जंग के आगाज़ के बाद से इलाके में बेवा औरतों की तादाद 50,000 से तजावज़ कर चुकी है, जिसे एक गैर मामूली इंसानी और समाजी बहरान करार दिया गया है। कतर न्यूज़ एजेंसी QNA से गुफ्तगु करते हुए वजारत की तर्जमान अजीज़ा अल कहलूत ने इंटरनेशनल विडोज़ डे यानी आलमी यौम बेगान के मौके पर बताया कि इसराइल कार्रवाइयों के दौरान 28,224 खवातीन बेवा हुईं, जबकि जंग से पहले वजारत के पास तकरीबन 22,596 बेवाओं का रिकॉर्ड भी मौजूद था। वजारत के मुताबिक गज़ा गवर्नरेट में बेवाओं की तादाद सबसे ज़्यादा है, जिसके बाद शुमाली गज़ा का नंबर आता है। दोनों इलाकों में मजमू तौर पर ऐसे 70% से ज़्यादा केसेस शामिल हैं जिन्हें फौरी इंसानी और समाजी मदद की ज़रूरत है। अजीज़ा अल कहलूत ने बताया कि 18 से 45 साल की उम्र की खवातीन जंग से मुतासरा बेवाओं में तकरीबन 2/3 हिस्सा रखती हैं, जिसे मुआशी खुद मुख्तारी के प्रोग्राम्स और रोज़गार के मौके फराहम करने की ज़रूरत वाज़ह होती है। उन्होंने कम उम्र बेवाओं और बुज़ुर्ग ख़वातीन के लिए ख़ासूसी मुआवनत पर भी ज़ोर दिया, क्योंकि उन्हें कानूनी, समाजी और सेहत के हवाले से मुख्तलिफ मुश्किलात का सामना है। सामिन, खबरों के इस मरहले में अब समाप्त कीजिए बिजनेस न्यूज़ हेडलाइन। साहिब सुमो अमीर आज इस्लामी जमहूरिया पाकिस्तान के वज़ीर आज़म जमहूरिया भारत के वज़ीर आज़म से अलग अलग टेलीफोन पर गुफ्तगू की, जिसमें रास लफान में होने वाले धमाके के नतीजे में जान बहक और ज़ख्मी होने वाले शहरियों के हवाले से दिली ताज़ियत और हमदर्दी का इजहार किया गया। वज़ीर आज़म और वज़ीर खारजा ने मस्कत में सल्तनत ओमान के वज़ीर खारजा से मुलाकात की। नायब वज़ीर आज़म और वज़ीर मुमलिकत बराए दिफाई उमूर की ज़ेरे सदारत आज अमीरी दीवान में काबीना का हफ्तवार इजलास मुनक़िद हुआ। कतर रेडियो कल जुमेरात को अपनी 58वीं सालगिरह मना रहा है। 25 जून 1968 को दोहा से महदूद नशरियात के साथ आगाज़ करने वाला ये इदारा आज कतर और अरब दुनिया के नुमाया रेडियो स्टेशन में शुमार होता है। और कतर यूनिवर्सिटी ने अंडर ग्रेजुएट प्रोग्राम्स में दाखिले के लिए नई शराइत का ऐलान कर दिया है, जिसके मुताबिक हाई स्कूल का कम से कम एवरेज 75% मुकर्रर किया गया है। ये नई शराइत फॉल 2027 सेमेस्टर से नाफिस होंगी। उर्दू रेडियो FM 107 से आज का दूसरा मुफसल नशरिया अपने इख्तिताम को पहुंचा। स्टूडियो से तकनीकी माऊ नसीला भंडार और न्यू स्टूडियो से इस्माइल खान को दीजिए इजाजत। अपना ख्याल रखिए। अल्लाह हाफिज।
1: हमारा अगला बुलेटिन सुबह 9 बजे पेश किया जाएगा। सुनते रहिए FM 107।
2: आप सुन रहे हैं FM 107।
3: दिल से देसी।
4: अस्सलामु अलैकुम वरहमतुल्लाहि व बरकातुहु। दोस्तों, मेरे यानी सरवर मिर्ज़ा के साथ आइए जानते हैं वज़ारत दाखला से वीकली अपडेट।
5: हर हफ्ते की सबसे जरूरी अपडेट लेकर आ रहे हैं RJ सरवर MOI वीकली अपडेट प्रोग्राम में। वज़ारत दाखला की हर एक एक्टिविटी, जरूरी खबरें और आप और आपकी फैमिली के लिए इम्पोर्टेंट अवेयरनेस, सब कुछ मिलेगा यहाँ और जानिए वो सब जो आपके लिए मैटर करता है। MOI वीकली अपडेट आपका वीकली डोज ऑफ न्यूज एंड मच मोर विद RJ सरवर।
4: वीडियो कॉन्फ्रेंसिंग के जरिए मुनक्किद होने वाली खलीजी ताउन काउंसिल की सिक्योरिटी मीडिया अवेयरनेस टेक्निकल कमेटी के 12वें इजलास में रियासत कतर ने शिरकत की। वजारत दाखला के वफ्त की कयादत असिस्टेंट डायरेक्टर पब्लिक रिलेशंस डिपार्टमेंट कर्नल डॉक्टर जबर हमूद जबर अल नईमी ने की। इजलास के दौरान एजेंडा में शामिल मुख्तलिफ मौजूद पर तफसीली गुफ्तगू की गई। शुरका ने सिक्योरिटी मीडिया के मैदान में GCC ममालिक के दरमियान राबते, हम आहंगी और مشترکہ تعاون کو مزید مستحکم بنانے کے طریقوں کا جائزہ لیا. اجلاس کے اختتام پر کئی اہم سفارش منظور کی گئیں جن کا مقصد خلیجی ممالک کے درمیان سیکیورٹی میڈیا کوآرڈینیشن کو فروغ دینا اور میڈیا اویئرنیس کے مشترکہ پروگرام اور پہلوؤں کو مزید مؤثر بنانا ہے. یہ اجلاس سیکیورٹی میڈیا کے ذریعے عوام میں شعور اجاگر کرنے اور جی سی سی ممالک کے درمیان تجربات اور بہترین عمل کے تبادلے کو مضبوط بنانے کی مسلسل کوششوں کا حصہ تھا. اوورسیز قطر ویزا سینٹرز میں ویژن ٹیسٹ سروسز کی سہولیات خاص طور پر ان کینڈیڈیٹس کے لیے دستیاب ہیں جو ڈرائیورز کے طور پر ریکروٹ کیے جاتے ہیں. یہ سروسز انہیں اپنا ضروری ویژن ٹیسٹ اپنے ملک میں ہی مکمل کرنے کا موقع دیتی ہیں جو سیدھا جنرل ڈائریکٹوریٹ آف ٹریفک کے لائسنسنگ ڈپارٹمنٹ کے سسٹم سے لنکڈ ہوتا ہے. اس کا سب سے بڑا فائدہ یہ ہے کہ جب ڈرائیور قطر پہنچتے ہیں تو انہیں دوبارہ آئی ٹیسٹ دینے کی ضرورت نہیں پڑتی، یعنی وقت اور محنت دونوں کی بچت ہوتی ہے. اس طرح ویزا کے عمل کا ایک اہم حصہ پہلے ہی مکمل ہو جاتا ہے جو اپلیکینٹس کے لیے آسانی، سہولت اور فاسٹ پروسیسنگ کا سبب بنتا ہے. یہ قدم ماڈرن اور ایفیشینٹ سروسز کی مثال ہے جو لوگوں کے لیے پروسیس کو سمپلیفائی کرتی ہے. منسٹری آف انٹیریئر آپ کی خدمت میں ہمیشہ حاضر ہے. وزارت داخلہ کے انڈر سیکرٹری عبداللہ بن خلف بن حتاب الکعبی نے متحدہ عرب امارات کی وزارت داخلہ کے انڈر سیکرٹری میجر جنرل اسٹاف خلیفہ بن حریب الخبیلی سے ملاقات کی. ملاقات کے دوران دونوں برادر ممالک کے درمیان سیکیورٹی تعاون اور ہم آہنگی کو مزید فروغ دینے کے طریقوں پر تبادلہ خیال کیا گیا. ملاقات کے بعد دونوں جانب سے ریاست قطر اور متحدہ عرب امارات کی حکومتوں کے درمیان مشترکہ سیکیورٹی پروجیکٹس میں تبادلہ کی جانے والی معلومات اور ڈیٹا کے تحفظ سے متعلق میمورینڈم آف انڈرسٹینڈنگ پر دستخط کیے گئے. اس معاہدے کا مقصد دونوں ممالک کے درمیان تعاون کو مستحکم بنانا اور سیکیورٹی اور ریگولیٹری ضروریات کے درمیان مؤثر توازن قائم کرنا ہے. اس موقع پر دونوں برادر ممالک کی وزارت داخلہ کے انڈر سیکرٹریز نے بائیلیٹرل ٹریفک سسٹم انٹیگریشن پروجیکٹ اور الیکٹرانک ڈیٹا اینڈ ڈپورٹی فنگر پرنٹ ایکسچینج سسٹم پروجیکٹ کا بھی افتتاح کیا. تقریب میں دونوں جانب سے سینئر آفیسرز اور متعلق اہلکاروں نے شرکت کی. یہ اہم پروجیکٹ قطر اور یو اے ای کے درمیان قائم مضبوط شراکت اور سیکیورٹی انٹیگریشن کی عکاسی کرتی ہیں. ان سے مشترکہ سیکیورٹی کام کی کارکردگی میں اضافہ ہوگا اور ڈیٹا اور معلومات کے تبادلے کے نظام کو مزید ترقی ملے گی جو دونوں ممالک کے مشترکہ سیکیورٹی مفادات کے تحفظ میں اہم کردار ادا کرے گا. دوستوں، سیکیورٹی سرویلنس کیمراز جرم روکنے اور ان کی ڈیٹیکشن میں مدد کرتے ہیں. یہ انشور کریں کہ یہ کیمراز صرف لائسنسڈ اور اپروفڈ کمپنیز کے ذریعے انسٹال کیے گئے ہوں جو منسٹری آف انٹیریئر کے سیکیورٹی سسٹم ڈپارٹمنٹ کے ساتھ لائسنسڈ یا رجسٹرڈ ہیں. یہ آپ کی پرائیویسی کی حفاظت کرتے ہیں اور سیفٹی کو انہینس کرتے ہیں. سیکیورٹی سرویلنس کیمراز آج کل ہر جگہ ضروری ہو چکے ہیں، گھر سے لے کر آفس تک. یہ کیمراز نہ صرف جرم کی روک تھام میں مدد کرتے ہیں بلکہ کسی بھی حادثے کے بعد انویسٹیگیشن میں بھی مددگار ثابت ہوتے ہیں. یاد رکھیے، انآتھرائزڈ کمپنیز کے تھرو لگوائے گئے سسٹم آپ کی پرائیویسی کے لیے رسک بن سکتے ہیں. صرف لائسنسڈ کمپنیز ہی آپ کی ڈیٹا پروٹیکشن اور کیمرا کوریج کے حوالے سے پراپر گائیڈنس دیتی ہیں. کیمراز کو انٹرنسز، ایگزٹس اور پارکنگ ایریاز میں انسٹال کریں. یہ آپ کے لیے ذہنی سکون کا باعث بنتے ہیں، خاص کر جب آپ گھر یا آفس میں نہیں ہوتے. ریاست قطر نے آسٹریلیا کے انسٹیٹیوٹ فار اکانومکس اینڈ پیس آئی ای پی کی جانب سے جاری کردہ گلوبل پیس انڈیکس 2026 میں ایک اور اہم سنگ میل حاصل کر لیا ہے. انڈیکس کے مطابق قطر نے مڈل ایسٹ اور نارتھ افریقہ یا مینا کے تمام ممالک میں پہلی پوزیشن حاصل کی، جبکہ دنیا کے 163 ممالک میں سے 31 مقام پر رہا. انڈیکس نے قطر کو عرب دنیا میں پہلے نمبر پر بھی قرار دیا ہے، جبکہ के सोसाइटल सेफ्टी एंड सिक्योरिटी के शोबे में कतर ने दुनिया भर में सातवां मकाम हासिल किया। इस तरह कतर ने गुज़िश्ता साल के मुकाबले में एक दर्जा तरक्की की और दुनिया के महफूज तरीन 10 ममालिक में अपनी जगह मजीद मुस्तहकम कर ली है। ये कामयाबी रियासत कतर की उन मुसलसल कोशिशों का नतीजा